0: بسم الله الرحمن الرحيم أصبحنا وأصبح الملك لله والحمد لله لا إله إلا الله وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير اللهم إني أسألك خير هذا اليوم وفتحه ونصره ونوره وبركته وهداه وأعوذ بك من شر ما في هذا اليوم وشر ما بعده ماني ألمين هندونوك وغتا بدلوك فيمو هندونوك وغتوكا بس إمها تكتيك ملكو وريكن لبي وريكن وني الله আল্লাহক হামদু হুরি আল্লাহ ফিয়াওয়া ইহিন ইলাহ কুনওয়ে একলাঙ্গে একলাঙ্গে বাবেরিয় কুনওয়া ইক্কাউওয়ান্তারাস কলাঙ্গে এমমেহা তাকেতিগে মিলকুয়েরিকমা হামদু সানাওয়ানি একলাঙ্গে একলাঙ্গে হুরিহা কামিগ্গে মচ্চা কুলাদুমওয়ান্তাবে বডিকেমবে হদ্দওয়া বডুকুরে বিরাস কলাকো মি দুহুগে হেউকমং এদি ইবরাসকলাঙ্গে হাদরতুগা মি আড়া দন্নবমু আদি মি দুহুগে ফতহায়া নসরা নূরা বরকাতা হিদায়েতাবস এদি মি আড়া দন্নবমু মি দুহুগে নুবাকমুন্না মি দুহুগে ফহুন আন্না দুস্তকুগে নুবাকমুন মি আড়ায় রক্কাতেরিকান দেবুন এদি ইবরাসকলাঙ্গে হাদরতুগা দন্নবমু
1: ಕೊಮ್ಮೆ ಉಮುರಕ
2: ಕೊಮ್ಮೆ ಫಂತಿಯಕ
1: ಕೊಮ್ಮೆ ಗಿಂತಿಯಕ ದಿವೆಹಿ ರಾಜ್ಯಗೆ ಅಡು ಎಂಹಾ ಸತರ್ಸೆಗ ಸಾಳಿಸ್ ನುವೆ ಕಿಲೋಹರ್ಟ್ಸ್ ಮೀಡಿಯಂ ವೇವ್
2: ಅಡ್ಡಿ ಹನುವೆ ಮೆಗಾಹರ್ಟ್ಸ್ ಎಫ್ಎಂ ಬ್ಯಾಂಡ್
3: ಅಹಾಶೆ ಬುನಾನ
4: ಮಿಹಫ್ತಾಗೆ ಪ್ರೋಗ್ರಾಮ್ಗೆ ಮೆಹಮಾನಕಿ ಸ್ಟೇಟ್ ಫಾರ್ಮಸ್ಯೂಟಿಕಲ್ ಅಂಡ್ ಮೆಡಿಕಲ್ ಸಪ್ಲೈ ಕಾರ್ಪೊರೇಷನ್ಗೆ ಮ್ಯಾನೇಜಿಂಗ್ ಡಿರೆಕ್ಟರ್ ಡಾಕ್ಟರ್ ಶಾಹ್ ಮಾಹಿರ್. ಡಾಕ್ಟರ್ ಶಾಹ್ ಮಾಹಿರ್ ವ ಸುವಾಲ್ ಕುರವಂ ಬೇಣುಫುಳು ಬೇಫುಳು ಸುವಾಲ್ ಫುಣುವಾಣಿ ಪಿಎಸ್ಎಂ ಎಆ ಮೆದುರಿಕೊ ಸುವಾಲ್ ಫುಣುವುಮುಗೆ ಫುರ್ಸತ್ ಬುಧದೂಗೆ ಹಾವೀರು ಹತರೆ ಜೆಹು ಮಾಹಮೆಯ
3: ಅಹಾಶೆ ಬುನಾನಾ

0: आदमी हर गाड़ी हर गाड़ी 33 मिनट में देवराज जयगढ़ और मगर तने बाजर हंदने में तो प्रोग्राम गाड़ में वाहद काल और मौजू की वजीफा अदा करम अमल दिरलम का जिम्मा ता अदा करम कुरमत वा हरस्त हक को बाही है में और उम्मीद के मौजू की तेबे फुर न खियात फाल करम टका में हर सरस न गुला न नोट करम गंदवे तीन तीन हतर सुमे खाय में और नंबर के देखतर पीएस में आ मेदर को तेबे फुर न फुर्सत हो देवे
1: आगो मेंगे मेदु फुरतम बावरिया के अहमद अस्सलाम वालेकुम अहमद
2: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ ورب باج ورد وگدن رمیز کین تو حال
0: الحمدللہ ورنگ کین تو احمد
2: سین تو
1: آدی آدی اڑگوند احمد ویدال اڑگوند اڈو ورفس ہیں فاہگ کرب میں
2: فارا
0: بے پہر دن دی بابا وید تو احمد
1: کین تو حال
2: مین تو اے رمیز بولا اما وارا می تجوید ہم کر ہا کو تو مفہوم ہم ہم میں گندا بے فرقی اے ورن الگنا ہم لفا کرے
0: لفا کرے تو
1: کین تو ہم حال
2: الحمدللہ ہر کو تے ہم ور رنگ ہاں
0: گے گا تین نے
2: ہاں گے گا میں تو پاج استعمال کو نہیں نا می کما انگے تو
0: نہیں
2: ہے کہ پاؤ کا کرکائی
1: ہاں کم میں تو کو کرکائی
0: کرکائی دی ونا اٹھ دو جیم
1: تو کرکل ہم رنگڑو ہم میں تو ہا کو اس
2: ہم تو کو سما
0: ಕೊರಕಲ್ಲಿ ಮಸ್ಕೊಳ ಎಲ್ಲ ಅಣ್ಣ ಹೊಸಬುಳಿಯ ಕೊಡೊಂದು
2: ಹೊಸಬುಳಿಗಾಸ್ಕೊಳ್ಳಿ
1: ವ್ಯಾಪಾರ ರಶುಗದೆ ಮಾ ಬೋಡಂಗ್ ಹಿಂಗ ಚಿಕ್ಕಮ್ಮ ಬೆಲ್ಲ ಕೋರಕ್ಕಲೆ ಹಿಂಗೆ
2: ರಹಕಿ ಮುಖಿಮಸ್ ಮಹಾಮುಖಾರ ಅರಗೊಂಡು ಹಾಲು ತಗೊಂಡ ಗೊತ್ತು ಹಿಸಾಬ ಕಲ್ಮದೆ
1: ಮುಖಿಮಸ್ ದುರದ್ದ ಅಂಚೆ ಹೇಳಿ
2: ಪಳತೆರೆ ಪಳತೆರೆ ಕೊಡಂ ಪಳಗ
1: ವಜೀಫಾ ಅದಾ ಕುರಮು ಅಮಿಲದ್ದಿರೋಳುಗೆ ಜಿಮ್ಮಾತ ಅದಾ ಕುರಂ ಕೊಬ್ಯಾತೋ ಕುರ್ಮತಿ ವಾಹುರಸ್ತ ಕಕಿ
2: الحمدللہ رب العالمین والصلاه والسلام على اشرف الانبیاء والمرسلین وعلى اله وصحبه وسلم ارغوند دندوانی دمه اما مولوگا سارے کرے پدین